0: سامعین ابھی آپ سن رہے تھے دوست فلم سے نغمہ طلعت محمود کی آواز میں جس کی طرز بنائی تھی ہنسراج بہل نے اور بول تھے ورما ملک کے. اسی کے ساتھ تامل ارشاد پروگرام ختم ہوتا ہے. یہ آکاشوانی کی اردو سروس ہے. آئیے اب سنتے ہیں پروگرام سرخیوں میں.
1: आकाशवाणी है प्रस्तुत है कार्यक्रम सुर्खियों में. इसके अंतर्गत सुनिए खेलो इंडिया संवाद, भारत की खेल क्षमता के प्रोत्साहन पर चर्चा. इसमें भाग ले रहे हैं खेल विश्लेषक मलय नीरव. कार्यक्रम का संचालन कर रहे हैं अर्जुन जे चौधरी.
2: मलय नीरव जी आपका इस कार्यक्रम में स्वागत है.
3: धन्यवाद
2: मलय जी. हमारे जो आकाशवाणी में जो चर्चा सुनते हैं वो